इर्सात कामलिङ्क गीत रचना सलिम सुलेमानको सङ्गीत परिचालनाले परवर्ती कथाचित्र जोडी ब्रेकर्स, शिल्पीहरूले सलिम मर्चान्ट, श्रद्धा पण्डित

आनन्द बक्सिङको गीत रचना लक्ष्मीकान्त पेरेलालको सङ्गीत परिचालनाले शिल्पीहरूले पङ्कज उदास कथाचित्र नाम